محترم سامعین، میں ہوں ڈاکٹر کرار حیدر، اکثر آپ سے بات ہوتی رہتی ہے، نئے پروگرام کے ساتھ آپ کی خدمت میں حاضر ہو رہا ہوں۔ اس پروگرام کو ہم نے نام دیا ہے درون لاہور کی انکہی کہانیاں۔ یہ مختلف ٹائٹلز پہ عنوانات پر مشتمل ہوگا۔ پہلا عنوان ہے سریلے لوگ۔ محترم سامعین، آج ہم ایک نیا سلسلہ شروع کرنے جا رہے ہیں۔ مقصد یہ ہے، متمع نظر یہ ہے کہ اپنے سننے والوں کو ایسی باتیں پہنچائی جائیں جو وہ پہلے سے نہ جانتے ہوں، اور ہمارے سننے والوں میں چونکہ ہر عمر کے لوگ موجود ہیں، اس لیے میں قطعی طور پہ یہ دعویٰ نہیں کر سکتا کہ جو میں باتیں کرنے جا رہا ہوں، جو آپ سے شیئر کروں گا، وہ کچھ لوگ نہیں جانتے ہوں گے۔ جانتے ہوں گے، لیکن جو ہماری نئی نسل ہے، جن سے میں مخاطب ہوں، جن کو میں بتانا چاہتا ہوں کہ ہماری تاریخ کیا تھی، کہ جو قومیں اپنی تاریخ بھلا دیتی ہیں، اپنا مستقبل تعین نہیں کر پاتی۔ اس لیے آج کے پروگرام کا یہی مقصد ہے، اور میں نے اس کا نام چنا ہے کیونکہ لاہور نے ہمیں بہت کچھ دیا۔ لاہور پاکستان کا ایک وہ شہر ہے جہاں کے ہر آنے والے کو خوش آمدید کہا جاتا ہے، کھلے دل کے ساتھ قبول کیا جاتا ہے۔ بلکہ آپ کسی گلی محلے میں چلے جائیں، جیسے لاہور کے 12 دروازے ہیں، 13ویں موروی ہے، ٹھیک ہے، موری دروازہ اس کو بولتے ہیں، تو اس میں آپ اگر کسی شخص سے پتہ معلوم کریں گے نا، کسی گھر کا، کسی شخص کا، تو وہ آپ کو خود چھوڑ کے آئے گا وہاں تک۔ اس سے میری اس بات کی تصدیق ہوتی ہے کہ لاہور کے لوگ، اگر ان کو زندہ دلانے لاہور کہا جاتا ہے، تو اس میں کوئی اس میں جھوٹ اور بناوٹ نہیں ہے، بلکہ یہ سچ پہ اور حقیقت پہ مبنی ہے۔ لہذا آئیے، میں آج کے پروگرام جس کی میں ریکارڈنگ کرنے جا رہا ہوں، ایک پورا ایک سلسلہ ہوگا۔ اس سلسلے کا نام ہے درون لاہور کی انکہی کہانیاں۔ بتاتا چلوں آپ کو، درون فارسی میں، جس کو آپ اردو میں اندرون کہتے ہیں، فارسی میں اس کو درون کہتے ہیں، چونکہ اردو کی جو جڑیں ہیں وہ فارسی پہ جا کے نکلتی ہیں، اور فارسی کا جو آغاز ہے وہ عربی سے ہوتا ہے۔ لہذا کیوں نہ میں آپ کو بتاتا چلوں کہ میں نے جان بوجھ کے درون کے لفظ کو چنا، تاکہ آپ لوگ جو ہیں، آپ بھی آگاہ ہوں ہمارا ماضی کیا تھا، ہمارا حال کیا ہے، اور اس ماضی اور حال کو پرکھتے ہوئے، جانچتے ہوئے، کس طرز پہ ہم اپنے مستقبل کو سنوار سکتے ہیں۔ لہذا اس پروگرام کا، جو کہ باقاعدہ نشر ہوا کرے گا، یہ تو میرے نشریاتی ادارے جہاں میں کام کرتا ہوں، یو سی پی کی دنیا، 92.6 یو سی پی کی دنیا، اس پہ آپ میرا سن بھی چکے ہوں گے، جو فارسی میں اکثر کہا جاتا ہے، وہ میری ہی آواز میں ریکارڈ شدہ ہے۔ لہذا میں ایک نیا سلسلہ آپ کے لیے لے کے آیا ہوں، امید ہے آپ لوگوں کو پسند آئے گا۔ ایک آپ سے گزارش ہوگی، ایک آپ سے درخواست ہوگی کہ پروگرام کی پسندیدگی کے بارے میں، یا اگر آپ کو پسند نہیں بھی آیا، تو آپ ضرور اپنی قیمتی آراء سے آگاہ کیجیے گا، تاکہ ہم کوشش کریں کہ آئندہ ہونے والے ریکارڈنگ میں پچھلی غلطیوں کو نہ دہرائیں، اور اس کو بہتر سے بہتر کرتے چلے جائیں۔ تو محترم سامعین، جیسا کہ میں نے آپ سے کہا، عنوان ہے درون لاہور کی انکہی کہانیاں، یعنی وہ کہانیاں جو آپ نے اپنے بڑے بوڑھوں سے، بوڑھیوں سے شاید سنی تو ہوں، لیکن جن کو آپ آؤٹ لائنز کہتے ہیں نا انگریزی میں، ان کو آپ نے تفصیل سے نہیں سنا ہوگا، ان کے پیچھے ایک پوری دنیا آباد ہے۔ لہذا آپ مجھے بتائیے گا اپنی فیڈ بیک میں کہ آپ نے اس موضوع کو کیسا پایا۔ اسی موضوع کے تحت جو پہلا عنوان ہے آج کی گفتگو کا، وہ ہے سریلے لوگ۔ آپ کو پتہ ہے، زندگی سر سے آراستہ ہے۔ اللہ تعالیٰ کے ہاں جب آپ دیکھیں، تو صبح اگر آپ گاؤں میں رہتے ہیں، نہیں بھی رہتے تو یقیناً گئے ہوں گے، کہ پاکستان کی آبادی اب بھی 70% سے زیادہ جو تناسب ہے، وہ دیہاتوں میں بسنے والوں کا ہے۔ یہ تو الگ بات ہے، معاشرتی مجبوریاں، اقتصادی مجبوریاں کہ شہروں کی طرف رخ کیا، لیکن پھر بھی عید وغیرہ کے موقع پر آپ نے دیکھا ہوگا، ہر کوئی کوشش کرتا ہے، جیسے آپ غور کیجئے گا کہ پرندے بھی، جو کہ سارا دن اپنے رزق کی تلاش میں جگہ جگہ اڑتے پھرتے رہتے ہیں، شام کو اپنے گھونسلوں میں
जहां भी कहीं उन्होंने बनाया हुआ है वापस लौटना पसंद करते हैं। लिहाजा हमारे लोग भी जो गांव के रहने वाले लोग हैं, शहर की हवा उनको बहुत भाती नहीं है। जो ही उनको मौका मिलता है, कोई छुट्टियां मिलती हैं, फौरन उनको पर लग जाते हैं और वो अपने अपने देश का रुख करते हैं। क्योंकि शेख सादी के एक कॉल का तर्जुमा है कि जो सुख चुबारे ना बल्ख ना बुखारे, यानी बल्ख और बुखारा ईरान का हिस्सा होता था, आजकल जो सेंट्रल एशियन स्टेट्स हैं जिनको कार स्टेट्स भी कहा जाता है उनका हिस्सा है। बहरहाल मौजू की तरफ वापस आते हैं। सुरीले लोग, लाहौर शहर को ये एजाज हासिल है कि इसके जो गली मोहल्ले हैं उसमें ऐसे ऐसे लोग बसते हैं, अगर आप उनके बारे में जानना शुरू कर दें तो यकीन कीजिए महीने तो क्या साल भी शायद कम पड़ जाएं और आप उनको जांच ना पाएं, उनको परख ना पाएं। इतने अच्छे अच्छे लोग वहां मौजूद हैं। और चूंकि मैंने आपसे कहा कि सुबह गांव में भी शहर में भी अगर आप खुशनसीब हैं कि आपके घर के आसपास परिंदों ने, जिसको पंजाबी में कहते हैं आलना, बनाया हुआ है, अपना घोंसला बनाया हुआ है, या आपके घरों के मेहराबों पे परिंदे आके बैठते हैं, तो सुबह परिंदे अपने दिन का आगाज रब की शान में चहचहाते हुए करते हैं। देखा होगा आपने, हर परिंदे का चहचहाने का एक अपना अंदाज है। तो साबित हुआ कि कुदरत के हां भी सुर का और लय का वजूद मौजूद है। लिहाजा इसी चीज को देखते हुए मैंने पहला जो अनुमान चुना उसका नाम है सुरीले लोग। ये सुरीले लोग कौन हैं? ये वो लोग हैं जो कि अपनी धुन में जिंदगी बसर करते चले जाते हैं और उनको पता ही नहीं लगता कि कब शाम हुई, कब शब हुई, कब सुबह हुई, कब दोपहर हुई, कब से पहर हुई। और वो किसी से कोई तारुज भी नहीं रखते। इन लोगों की सबसे बड़ी बात यह है कि अपने काम में इतने मगन होते हैं कि उनको, जैसे हमारे ज़्यादा लोगों का ये मसला है कि हम जब इकट्ठे बैठते हैं तो हम किसी की भी गीबत और बुराई किए बगैर नहीं रहते, जो कि परवरदिगार को कतई नापसंद है। ये लोग, इनको जब आप मिलेंगे तो जो सबसे खूबसूरत बात इनमें पाएंगे वो है कि ये कभी किसी की बुराई नहीं करते, उनको फुर्सत नहीं मिलती। बकौल सादी के कि मुझे उन लोगों से फुर्सत नहीं मिलती कि जो बुराइयां करें लोगों की, कि मुझे उन लोगों से भी फुर्सत नहीं मिलती जो अच्छाइयों के बारे में बात करते हैं। लिहाजा सुरीले लोग हर लिहाज से सुरीले हैं, किरदार के लिहाज से भी, आदात के लिहाज से भी और अपने फन के लिहाज से भी। मोहतरम सामईन, जब पाकिस्तान मार्ज़े वजूद में आया तो दो घरानों ने शुरू में बड़ा नाम कमाया। एक था शाम चौरासी घराना और एक था पटियाला घराना। ये दोनों के दोनों जो इलाके थे ना, गांव थे, ये हिंदुस्तान के सूबे मशरकी पंजाब, जो कि इन्होंने भी दो हिस्सों में तकसीम कर दिया है, ठीक है, हरियाणा में और पंजाब में, ये वहां से लोग हिजरत करके पाकिस्तान आए। और हम अंदरूने लाहौर के रहने वाले लोग, गली मोहल्लों में पलने वाले लोग खुशनसीब हैं कि हमें इन लोगों की हमसायगी का शर्फ हासिल हुआ। शाम चौरासी घराना बताता चलूं आपको, अगरचे ये मेरे मौजू से थोड़ा सा हट के है लेकिन चूंकि मैंने जिक्र किया तो मैं बताता चलूं। ये इनके जो नुमाइंदा लोग थे ना, उस्ताद सलामत अली खान, उस्ताद नज़ाकत अली खान, जिनके आगे भी बेटे शफकत अली खान, देखा ही होगा आपने, और शराफत अली खान, दोनों बड़े नुमायां आजकल के ज़माने के गुलूकार हैं। इन्हीं दो अजीम शख्सियात के वो सपूत हैं। ये तो हो गया शाम चौरासी घराना। दूसरा घराना पटियाला घराना, जिसके नुमाइंदा जो थे, आप यकीनन आपने नाम सुना होगा, उस्ताद अमानत अली खान और उस्ताद फतेह अली खान, ये उनके नुमाइंदा घराने के लोग हैं। उस्ताद अमानत अली खान और ये जो शाम चौरासी घराने वाले नज़ाकत अली सलामत अली, ये दोनों भाटी के आसपास, भाटी दरवाज़ा जिसको कहते हैं, भाटी गेट कहते हैं, इनका ठिकाना था, ये वहाँ रहते थे। लेकिन चूंकि
اندرون لاہور میں یہ مختلف تقریبات میں آیا کرتے تھے، اس لیے ہمیں ان لوگوں کو سننے کا موقع ملا براہ راست۔ انہی گھرانوں میں ایک گھرانہ اور بھی ہے جو کہ پٹیالہ گھرانے کا شاگرد کہلانا پسند کرتا ہے، لیکن اگر میں آپ کے سامنے نام لوں گا بعد میں تو آپ ششتر رہ جائیں گے کہ اتنے بڑے لوگ اور فخر محسوس کرتے ہیں کہ جی ہم پٹیالہ گھرانے کے شاگرد رہے ہیں۔ اس گھرانے کا نام ہے قصوری گھرانہ۔ آپ نے سنا ہوگا ہمارے معاشرے میں، خاص طور پہ پنجاب میں، ایک چیز بڑی عام ہے، قصوری میتھی۔ کہتے ہیں جو پرانی ہوتی ہے نا اس کی خوشبو بڑھتی چلی جاتی ہے، اسی طرح یہ قصوری گھرانہ، یہ اپنے آپ کو کہلواتے ہیں بلکہ قصوری پٹیالہ گھرانہ، کیونکہ انہوں نے شاگردی اختیار کی تھی استاد امانت علی خان، استاد فتح علی خان کے دادا جان کی۔ قصور میں تھے ان کے بڑے کون سے؟ ابھی آپ کو نام بتاتا ہوں، استاد بڑے غلام علی خان، جن کا بڑی مشہور ایک ٹھمری ہے جو زبان زدے خاص و عام ہے۔ عزیز سننے والوں، میرے اس پروگرام میں آپ کو اس لیے بھی زیادہ یکسانیت کا سامنا نہیں کرنا پڑے گا کہ میں اپنے پروگرام کو جدید حالات سے بھی منطبق کرنے کی کوشش کروں گا۔ سو میں نے آپ کو بھی کہا ٹھمری، ٹھمری کون سی؟ ابھی یاد دلاتا ہوں آپ کو، اس کے ساتھ ایک واقعہ بھی منسلک کروں گا۔ ان کی ٹھمری ہے یاد پیا کی آئی۔